0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें। ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था। और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से जाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सूरह हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है, सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं, देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ, सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई, सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफ़िकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। محترم سامعین، یہاں کئی باتوں کی وضاحت ضروری ہے۔ ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں، روشنی ان کے داہنی طرف ہوگی، یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا۔ اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے کہا کہ خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورت کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک، متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں۔ آمین۔
2: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔
3: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر آپ کی خدمت میں حاضر ہیں۔ ناظرین، موسم بھی ہے، موسم گرم ہے، دھوپ نکلی ہوئی ہے، دھوپ کی وجہ سے آپ کو بہت زیادہ احتیاط کرنی پڑے گی۔ بچوں کو پانی پلائیں، خود بھی پئیں، اور جب باہر نکلیں تو خاص خیال رکھیں۔ دھوپ پہ بیٹھنے کا بھی جو شوق ہوتا ہے وہ بھی پورا ضرور کریں، لیکن اس کی جدت کو، حرارت کی جدت کو اس کا ضرور احساس کریں۔ سمجھیں، اس کے علاوہ آپ کی اپنی ذمہ داریاں بھی ہیں۔ بچوں کو اسکولوں میں چھٹیاں گھمانے کے لیے آپ لے کے جاتے ہیں، جھولوں پر بٹھاتے وقت بہت احتیاط کرنی چاہیے۔ جہاں جو سیل لگی ہوتی ہے نا، تو اس کا بھی آپ کو جو ہے نا احتیاط کرنی چاہیے۔ سیل کی خاطر جو ہے وہ خطرناک جھولوں پر بھی نہیں بیٹھنا چاہیے۔ تو سمجھ ناظرین، آپ نے خود احتیاط کرنی ہے، والدین نے احتیاط کرنی ہے، اور اس کے علاوہ اچھی اچھی باتیں سیکھنی ہیں اور بچوں کو بھی اچھی باتیں سکھانی ہیں۔ سمجھ ناظرین، ہمارے ساتھ ساتھ رہیے گا۔

0: या जर्मनी में चल रही हैं ऐसी, तो मैंने कहा वो उसके साथ उबर भी चल रही है, दूसरी कंपनियां भी चल रही हैं, तो आप ऐसा करें अपनी वोनमैनशिप जो है पुरानी इसको रखें, और बकायदा कम्यून जैसे हुए वो नेवन देती थी, हुए वो नेवन रहे, और वो जो है वो जो बिविलिंग्स है या वो टिलहाल से जो है वो इशू करें। लेकिन इन्होंने ओपन मार्केट कर दी, हम लोग लालच में आए कि हम तो बहुत ज्यादा गाड़ियां रखेंगे, उनको बेचेंगे और इस तरह, लेकिन आगे से उल्टी जूती जो है वो हमारे चेहरे में पड़ गया। मैं 50 साल से ऊपर मैंने टैक्सी चलाई है डेनमार्क के अंदर, और मैं तो इस चीज से दुखी हूं कि उस वक्त एक वोनमैन जो था, एक कैब ऑनर जो था, उसकी बहुत बड़ी रिस्पेक्ट थी स्वाय अदालत के, उनका वो ग्रीन नंबर प्लेट कोई फैन नहीं कर सकता था। अब जो है ये सिर्फ जो जिस कंपनी के अंदर आप काम कर रहे हैं वो जिस वक्त दिल चाहे बंद कर दें, आप उसको चैलेंज नहीं कर सकते, ये डेनिश कानून है। तो सबसे बड़ी शायद इन्होंने ये बात की कि जब उबर को इन्होंने कहा कि आप ऊल ऑडिट हैं और आप यहाँ से चले जाएं, यहाँ की सुप्रीम कोर्ट ने यह फैसला दिया, तो उस वक्त उबर जो थी वो ड्राइवर के रंग में यहाँ पे ऑलरेडी काम कर रही थी, और उसके बाद दूसरी सेल्स के भी इसी तरीके से ऐप पे काम करना शुरू कर दिया था। ये इनकी मन पर इन्होंने क्या किया कि ट्रैफिक मिनिस्ट्री ने उसी दिन जिस दिन उबर को बैन किया गया, उसका हाइब्रो प्रेस पे इन्होंने कंट्रोल जो है को बंद किया, उसका जो डायरेक्टर था वो ट्रैफिक मिनिस्ट्री में उसने जॉब ले ली, और वो उसको डायरेक्टर टिलस्यून, ट्रैफिक टिलस्यून का जो था उसको अपना डायरेक्टर बना दिया गया। उसके नीचे ये सारे लॉस वोन और ये वाव वोन और ये सारी टैक्सी सेल्स के उसके नीचे आती थी। उसने कानून ही ऐसा बनाया, फिर भी उन्होंने कहा कि ठीक है हम आपको 2019 से लेके 2023 31 दिसंबर 2023 तक हम आपको ये देते हैं कि अगर आप वॉनमैनों को इस कानून के को पसंद नहीं तो आप आए हमारे साथ बात करें, हम इसको चेंज कर देंगे। तो इन्होंने कहा कि नहीं, हमें यह कानून ज्यादा मंजूर है, क्योंकि अब हर कोई आदमी जो है वो टैक्सी ले सकता है। तो उसकी वजूहत जो है वो अब सामने आ गई है, और अब बिल्कुल आपकी बात सही है, यहाँ पे मैं तो अपने जितने पुराने वॉनमैन चल रहे हैं या नए यंगस्टर, उनको ये कहूंगा कि खुदा रा मत बने बोनमैन, बल्कि आपको अगर फास्ट जॉब मिलती है जैसे शोफर मिलती है तो वो आपके लिए ज्यादा सिक्योर है, क्योंकि यहाँ अगर आपकी गाड़ी थोड़ी सी स्पीड अप हुई, नए कानून में आप फंस जाएंगे और वो आपकी टैक्सी भी जब्त कर देगा, और बहुत सारे बोनमैनों की यहाँ टैक्सी जब्त भी हुई है, तो वो आपको लॉस होगा, आपको इकोनॉमिकली लॉस होगा। यहाँ आपने शौक पूरा करना है, जाए फिक्स तनख्वाह ले, अगर आप ओवर टाइम करेंगे तो वो आपको बोनस भी देंगे। तो मेरा ख्याल में कि ये जो ग्रीन टैक्सी आई है, मैं इसकी हमायत तो नहीं करता, लेकिन मैं ये कहता हूँ कि ये हमारे ड्राइवरों के लिए बहुत ही महफूज है
1: बहुत ही
0: और
1: मुफीद है। चलें
0: फिक्स
1: शाह साहब,
0: रेट
1: आगे
0: है।
1: हमें मियां मुनीर साहब बड़ा तजुर्बा है, एक ब्रांच के ये दो बार जो है वो चेयरमैन रहे, सदर रहे, और उनको वसी तजुर्बा है पिछले कितने दहाइयों से। मियां साहब आपको अदर आपकी आवाज़ पर एक बार फिर खुश आमदीद कहते हैं, क्योंकि आप यंग सियासतदान भी हैं, बिजनेसमैन भी हैं, और इस फील्ड को बहुत अच्छी तरह समझते भी हैं।
2: जी बिस्मिल्लाह रहमान रहीम, शुक्रिया रा साहब, सबको बहुत बहुत सलाम, आपको,
0: वालेकुम
2: टीम
0: सलाम।
2: को, सुनने वालों को। मेरे मोहतरम शाह साहब, मैं पिछले कोई आधा मिनट मिनट सुन रहा हूँ इनकी गुफ्तगू, आपका मौजू मैं समझ गया हूँ स्टार्ट में। दोबारा रा साहब को बहुत बहुत सलाम, अल्लाह ताला सबको खुश रखे। जी
1: शुक्रिया मियां साहब, आपका बड़ा
2: वालेकुम
1: वसी
2: सलाम।
1: तजुर्बा इस फील्ड में। नई एक आ गई है टैक्सी, इसका फ़ायदा होगा, नुकसान होगा, ड्राइवर को फ़ायदा होगा, पब्लिक को फ़ायदा होगा, शहर में ये गाड़ियाँ आ जाएंगी, पार्किंग के मसाइल होंगे, क्या ये जो जॉब मिलेंगे ये पक्के जॉब होंगे, ये ना हो कि 2 दिन किया तीसरे दिन निकाल दिया। तो मियाँ साहब ये जब चीज़ें आती हैं, ड्राइवर अपनी टैक्सी छोड़कर मुलाजमत इख्तियार करता है, तो बहुत सारे हकूक भी होते हैं और बहुत सारे नुकसान भी होते हैं। जी मियाँ साहब आप बताएं हमारे सामने नाज़रीन को।
2: जी बिस्मिल्लाह रहमान रहीम, देखें ट्रांसपोर्ट, टैक्सी, बसेस, जो भी पुराने जमाने की चीजें, एक टांगा से लेकर और अब जो चीजों में तब्दीली आई है, इतना मॉडर्न जमाना, हमने खुद टैक्सी फील्ड में जो देखा शाह साहब ने मैंने, कि किस तरह की गाड़ियां थी, कौन से उसमें सिस्टम थे, रेडियो सिस्टम था, डिजिटल सारा कुछ है, आईटी कंप्यूटर सारी चीजें, आप अल्हम्दुलिल्लाह उसमें बहुत सारी सहूलतें भी हम इंसानों के लिए। अब टैक्सी की जो बात अब कर रहे हैं, टैक्सी एक जरूरत है और चलती आ रही है और चलती रहनी है, इसमें वो दूसरी कोई बात ही नहीं है। ट्रांसपोर्ट, इंसान एक दूसरे के बहुत नजदीक हो चुका है, कभी भी इतनी टैक्सी नहीं इस्तेमाल होती थी जितनी अब होती है, कभी भी इतना क्या कहते हैं आप ट्रेवलिंग नहीं होती थी जितनी आज। अगर आप देखें फिगर जो आप पढ़े किसी भी एयरपोर्ट के, कोपनहेगन एयरपोर्ट के, तो एक एवरी मंथ एवरी ईयर आपको उसमें बहुत बड़ा इजाफा मिल रहा है, इसी तरह टैक्सी इस्तेमाल करने वालों में। डेनमार्क में मैं बिल्कुल इस फील्ड में बहुत पुराना हूँ, शाह साहब मेरे उस्ताद भी हैं और मेरे बुजुर्ग भी हैं, मैंने पहले दिन से इनके साथ टैक्सी शुरू की थी। और टैक्सी में यानी कि जैसे मैंने पहले अर्ज की कि कितनी तब्दीलियां आई, बहरहाल इन जो फिगर की हम बात करेंगे, नया जैसे एक ग्रुप आया उसकी बात करेंगे, तो फिर इस तरह ही है कि कोपनहेगन में किसी जमाने में 1800 और कभी 2100, फिर 1800, फिर 1850, इस फिगर में बहुत अरसा टैक्सीज रही। वो जरूरत थी, वो कंट्रोल था, वो निजाम था, ये 13 कमूनों जो है इनका। फिर वक्त के साथ साथ कुछ तब्दीली आई, आज से कोई 5-7 साल पहले यहाँ ऊबर आई, या 4-5 साल पहले। डेनमार्क का एक टैक्सी सिस्टम है, एक कानून है, पहले भी इस पर बात हुई है और आज भी है। अब आज भी EU से हटकर, बाकी लोगों से या मुल्कों से हटकर, डेनमार्क का एक अपना टैक्सी लॉ है, जो उसे फॉलो करे उसमें तब्दीलियां आई हैं, जो उसे फॉलो करेगा वही यहाँ टैक्सी चला सकता है, और उसमें कुछ बिल्कुल कंडीशंस हैं। लेकिन जो हुआ ये है, मैं अनफॉर्चुनेट कहूंगा, बदकिस्मती से उसमें जो तब्दीली आई उसमें ये मसलन ऊबर यहाँ आ गई, बोल्ट यहाँ आ गई, अब ये नई जो कंपनी आई इसकी हम बात करेंगे, इसकी वजह से अब हम देख रहे हैं। मैं कल की बात करता हूँ, मैंने कल मैं यानी कि कल शाम को टैक्सी से मैंने चलाई है, मैंने देखा है कि रोड पर जब इंसान हो उस फील्ड का हो तो फिर वो देखता है कि क्या हो रहा, यानी कि सर्विस किस तरह दी जा रही है। और शाह साहब आप देखें कि हु वॉक्स गेट उसे कहते हैं, कफी भिक्षा, उसके सामने मैं हूं, गुजर रहा हूं, तो ये दो तुर्की खड़े हैं एक लाइन में, जनाब इस तरह हो गई, निकल गई मुंह से बात, कोई भी हो सकता था, उन्होंने मुझे रोका। तो एक बंदा जो उनके साथ जाना चाहता था वो मुझे कहते हैं कद्दश आप ले जाओ, इसलिए कि वो छोटा टूर था, इस तरह नहीं होता था पहले। ये जो चीजें मैंने इसलिए मिसाल दी कि अब वो लोग जो ना सर्विस माइंड थे, ना उन्हें वो उस कानून या उस निजाम को समझते हैं या समझना चाहते हैं, अब वो फील्ड में आ गए हैं, अफरा तफरी फैल गई है। जिन लोगों ने इसे एज ए एक बिजनेस, एक अच्छी इन्वेस्टमेंट की थी, एक अच्छा निजाम बनाया था इस मुल्क के अंदर, उन चीजों को वायलेशन भी की जा रही है, उनमें बहुत सारा अपना भी वो नुकसान कर रहे हैं और दूसरों का भी नुकसान कर रहे हैं, ये ठीक नहीं है। ये यहाँ के पॉलिटिशियन ने, आप बिल्कुल बात करते रहे, मैं सुनता रहा, मैं भी जानता था, मेरे पर एक जिम्मेदारी भी रही, हमने देखा कि यानी कि यहाँ जिस तरीके से ये दूसरी कंपनीज आई है उनके लिए क्या कंडीशंस है, वो पेपरों पर तो वो पूरी कर रहे हैं जो यहाँ का वो हमारा टैक्सी लॉ है, जिसके लिए ड्राइवर के लिए कंडीशंस है और वॉनमैन बनने के लिए, लेकिन इन साइड मैं जानता हूँ कि उसमें बहुत सारी दो नंबरी हो रही है, वायलेशन हो रही है, गलत हो रहा, ड्राइवर सर्विस मैन नहीं है मोस्ट ऑफ देम, मैं कहूंगा थोड़े नहीं बहुत सारे। अभी हमने देखा रॉस्किल फेस्टिवल था, मैं भी फील्ड में था, कि आप देखें कि مثال کے طور پر پھر میں مثال اپنی دیتا ہوں کہ ایک بندہ میرے پاس آیا مجھ سے 11 لوگوں سے پہلے جا کر, تھوڑا سا پاج تھا سٹک کے ساتھ چلتا تھا, پہلے 11 لوگوں نے اسے بٹھایا نہیں گاڑی کے اندر اپنی ٹیکسی کے اندر, اس لیے کہ اس نے وہاں سے روسکیل اسٹیشن پر جانا تھا جو لیس دین 100 کرون کا ٹور تھا. سو یہ چیزیں جو ہیں یہ ہے وہ کہ جو بے ترتیبہ اور بغیر کوئی یعنی کہ سسٹم کو صحیح مینو میں وہ آرگنائز کرنے کی یا بنانے کی کوشش یا ایک سلسلہ تھا, اس سے ہٹ کر چیزیں چلیں گی.
1: اب اس کا حل بتائیں.
2: اس کا حل یہ ہے کہ اس ان چیزوں میں یعنی کہ ہم تو اپنے کمپنی کے اندر بھی بات کر رہے ہیں, ٹیکس آف یہ کا فیمس ہاؤس جو ہے اس کی تو ایک کنڈیشن ہے ابھی تک, ڈرائیور جو ہے ایک تو اتھارٹی کی طرف سے آپ کو لائسنس جو لینا ہے, پھر وہ جو ہمارا فیو اکارڈ ہوتا ہے, اس کے بعد شاہ صاحب بھی جانتے ہیں, سب جانتے ہیں, ہم خود ٹاکسا کے اندر ایک ٹیسٹ لیتے ہیں جس میں ہر ڈرائیور کو, اور ڈرائیور ہی پہلے بنتا ہے کوئی یا وانمین بننے سے پہلے بھی سیم کنڈیشن ہے کہ وہ یعنی کہ پہلے ٹیسٹ لیتا ہے جس میں زبان کا ہوتا ہے, کمیونیکیشن ضروری ہے, ہم ڈینمارک میں رہتے ہیں, ڈینش آنی چاہیے, اور دوسرا جو ہے وہ اسے کورس کروایا جاتا ہے جسے کہ آپ نے کس طرح ہینڈل کرنا ہے, سروس دے دینی ہے. یہ تو تھی وہ, اور میں بھی اپنی کمپنی کی کوئی مشہوری کے لیے بات نہیں کر رہا, میں ڈینمارک کی بات کر رہا ہوں کہ سسٹم یہاں. اب میں جو تھوڑا سا سنا آدھا منٹ وہ تھا شاہ صاحب وہ گرین ایم ایس جو ہے ٹیکسی, اس کے بارے میں بات کر رہے تھے, اس کا بڑا چرچا ہو رہا ہے, ایک نئی چیز ہے وہ جو آپ دیکھ رہے ہیں اس وقت گاڑیاں آ چکی ہیں روڈ میں. میں پچھلے دن بھی کہا تھا میری ورک شاپ کی سیکنڈ گلی میں ان کی گاڑیاں تقریباً 250-300 گاڑی پارک ہے, فلی طور پر تیار ہے, ابھی انہیں ڈرائیوروں کی کمی ہے, ڈرائیور وہ اب پائپ لائن میں ہوں گے تو پھر ہی وہ آئیں گے نا جو مطلب گاڑی چلائیں گے ان کی, پر وہ کافی کوشش میں آ جائیں گی, کوشش ان کی بہت ساری ہے کہ, اور انہوں نے تنخواہ وغیرہ فکس اور وہ اچھی اماؤنٹ ہے, میں بالکل سمجھتا ہوں سارا سسٹم, لیکن اوور آل یہ کیا ہوگا؟ اوبر کا کسی کو پتا تھا آج سے 20 سال پہلے؟ اوبر شروع ہوئی امریکہ میں, وہ یورپ میں آ گئی, انگلینڈ میں اس نے یورپ میں سب سے پہلے آئے, آہستہ آہستہ پھر آج یعنی کہ تقریباً آلموسٹ ہر ملک میں چل رہی ہے. اس کے پیچھے کون ہے؟ اس کے پیچھے ایک بہت بڑا امیر آدمی, ایک بہت بڑا گروپ ہے, انہوں نے سسٹم کو مارکیٹ کو کیچر کر لیا ہے. آہستہ آہستہ یعنی کہ ہوگا یہی کہ وہ ساری سسٹم کو کیچر کر لیں گے, پھر وہ سروس جو میں نے کہہ دی ہے پہلے جو اس وقت چل رہی ہیں, اور پھر یعنی کہ وہ مارکیٹ کو کیچر کر کے پھر نہ وہ ڈسکاؤنٹ رہے گا نہ وہ سروس رہے گی, صرف ایک ہی چیز رہے گی کہ کتنی گاڑیاں ہیں اور کتنی پرسنٹیج وہ لیں گے, جو آج وہ لیٹس ہے 15% لے رہے ہیں, کل کو وہی 25% لیں گے جو کسی اور نے نہیں پے کرنی, میں نے اور آپ نے ایز اے کسٹمر پے کرنی ہے. اسی طرح ایک بندہ جو ویتنام کا ہے جو بہت بڑا امیر آدمی ہے, ایسے دنیا میں لوگ ہیں جن کے پاس اتنا پیسہ ہوتا ہے انہیں پتہ نہیں کہ کہاں کیا, اسے کسی نے آئیڈیا دیا ہے, اس نے جا کر ایک کمپنی سے ایک کورین کار خریدی ہے جو ڈینمارک کی ٹیکسی کا مطلب ہے کہ کار سائز جو کنڈیشن ہے وہ بھی ضروری ہے وہ پوری کرتی ہے, وہاں سے اس نے بہت بڑا فیئر لیا. پھر وہ سب سے پہلے اس نے شروع ہی, دنیا میں کہیں اور نہیں ہے یہ گرین ٹیکسی, اس نے ایک آئیڈیا اپنا بنایا کہ یورپ جو ہے اس کے اندر میں نے جانا, کیونکہ یورپ کا ایک سسٹم ہے, یہاں ایک جس طرح کیا کہتے ہیں ایک نظام چلتا ہے, نظام زندگی چلتا ہے جس کی ضروریات ہے, اس مارکیٹ میں اس نے جانا. وہ ہالینڈ پہلے گیا, وہاں کے قانون جو ہے اسے اجازت نہیں ملی, تو اس نے ظاہر پروفیشنل طریقے سے اس نے پڑھا کہ یہ ڈینمارک کی چیزیں جو ہے نا پوری کر سکتا ہوں, یہاں ضرورت بھی شاید ہے, تو اس نے ڈینمارک آ کر اپلائی کیا, اسے اجازت مل گئی ہے. اب وہ ٹیکسی جو یہاں 600 ٹیکسی کی تیاری میں ہے فی الحال, جہاں تک مجھے پتا ہے 400-350 گاڑی جو ہے وہ تیار کھڑی ہے, जिनमें से अभी तो चांदे की चल रही है, हमें पता आ जाएंगी वो भी रोड पर।
1: लेकिन मियां साहब, ये कोपन एग्र में आगे पार्क कहाँ करेंगे?
2: पार्क जो टैक्सी पार्क होगी रोड पर नहीं चलेगी, वो तो बहुत बड़ा घाटा होगा, नुकसान होगा। इन्होंने चलना है टैक्सियां तो मतलब पार्क तो फिर यानी के थोड़ी देर के लिए वो घूमे फिर रहे हैं जैसे हम घूमे फिर रहे हैं। टैक्सी स्टैंड है, बुकिंग हो रही है, होता ही है राय साहब। मैं आपकी बात समझ गया हूँ, चले आज आराम से बात कर लेते हैं। कोपन टैक्सा की जो हमारी गाड़ी है ना, मसल लेट से 800 है, वो 800 पार्क नहीं होती, उनमें से लेट से 200 गाड़ी पार्क होती है मुख्तलिफ घरों में, जैसे मेरी बार खड़ी है, बाकी जो है वो रोड पर होती है, जिनमें से लेट्स है कि 60% जो है जो चलती हैं वो बिजी होती हैं कस्टमर के साथ है। सो गाड़ी याद रखें, गाड़ी गाड़ी जहाज और वकील, वकील का कैलेंडर बिजी रहे, जहाज जो है ग्राउंड पर ना हो, और टैक्सी जो है वो कस्टमर के बगैर अगर खाली चलती हो तो नुकसान ही नुकसान है। मैं इसकी मिसाल आपको इस तरह दे सकता हूँ।
1: मियाँ साहब, ये तो कारोबारी बात होगी ना, लेकिन उसने दाएं बाएं मुड़ना भी है तो बाकी ट्रैफिक भी होगी, ट्रैफिक के मसाइल कैसे होंगे?
2: देखें ट्रैफिक के मसाइल तो फिर जिसे हम कहते थे कि कोपनहेगन एक बहुत खूबसूरत शहर है, इसमें वो लंदन पेरिस की तरह बाकी मुल्कों की तरह ट्रैफिक नहीं होती, यहाँ यानी के बड़ा एक सिस्टम बड़ा मतलब ईजी चल रहा है, माहौलियात सारी चीजें बड़ा कंट्रोल है, तो वो तो चीजें फिर जाहिर है ट्रैफिक में नहीं रहेंगी, बिजी आवर में तो बहुत ज्यादा आप भी हम महसूस करते हैं। तो बहरहाल मैं क्या कह सकता हूँ, मैं तो ये चीज
1: चले। मियाँ साहब आपका वर्जन आ गया, शायद आपने बातें सुनी मियाँ साहब की, शाह साहब की भी, शाह साहब की भी तरह चलेंगे, क्लोज करेंगे बाद में वो, तो शायद आप किस तरह देख रहे हैं मियाँ साहब की बातों को, कोई और क्या इजाफा करेंगे आप?
3: राजा साहब, सबसे पहले तो मैं आपको ये बताता चलूं कि आपका मुझे सवाल एक समझ आया थोड़ा सा मेरी विजन में, कि आपने कहा पार्किंग कहाँ होगी, वो छोड़ो मैं इसको ऐसे ले लेता हूँ। एवेरो हॉलमन में जहाँ पर मियाँ साहब का दफ्तर है उसके करीब ही खनेल हॉलमन है, उधर है इनका बहुत बड़ा, जहाँ पर इनकी 600, 400 या 350 गाड़ियां खड़ी हैं, इससे ज्यादा भी खड़ी हो सकती हैं। और उसके बाद जो इन्होंने जो प्राइवेट पार्किंग जो इनकी अपनी है वही उधर भी 200-300 गाड़ी खड़ी हो सकती है प्राइवेट, अंदर टैक्सी है, तो जैसे ग्रिल के अंदर जो फोर्ट बना हुआ है, जैसे फोर्ट खुलता है उसके बाद टैक्सी उनकी पार्क है, उधर पार्क करनी है आपने टैक्सी, जब मैंने इंफॉर्मेशन ली थी जिस ड्राइवर ने काम खत्म करना है गाड़ी उधर पार्क करनी है, और उसके बाद अपनी गाड़ी वहां से अगर लाया होगा चला के ले जानी है। और स्टार्ट में ये भी है कि इफ द आउच है, अगर उनके पास ड्राइवर नहीं है अभी गाड़ी में, तो वो गाड़ी अपने घर लेके जा सकता है, वो उसका पहले उसे पूछना होगा घर किधर है, किस नवैयत का है, और वो उसकी जिम्मेदारी लेता है। ये सारी बातें उन्होंने की थी, और स्टार्ट में जो एक गाड़ी के ऊपर एक शोफेर है तो वो फिर गाड़ी घर लेके जा सकता है और गाड़ी को जो है ना उसकी देखभाल कर सकता है। और दूसरी बात यह है कि आपने बात की कि मियाँ साहब ने बड़ी सी बातें की हैं और उनकी बातों से मैं मुतफिक हूँ, जहरी बात है वो इस ब्रांच से 40-45 सालों से मुंसलिक है, लेकिन ये जो चीजें हुई हैं ये आपकी मैं फिर बताऊंगा 6 साल ने उनके खत्म होने के बाद हुई हैं, या इसको खत्म करवाया गया है जैसे भी करवाया गया है, अगर वो खत्म ना होती तो आज इसका रिजल्ट कुछ और होता। और उस वक्त मुझे याद है मेरे वाले साहब भी बताते थे, हम छोटे होते थे बताते थे कि ज़ारे वॉनमैन थे वो भी, तो वो बताते थे कि 1600 गाड़ियां हैं, 1800 गाड़ियां हैं, 1700 हैं, कभी ज्यादा से ज्यादा 2100 हुई, तो तब और उनके कंट्रोल में इसीलिए था कि आपकी 13 कमूने थी कि इस तरह का जो है जो जो वो गांधना मच जाए। छोटा सा शहर है, छोटा सा मुल्क है, और आज देख लें 4000 के करीब गाड़ियां हैं इस वक्त, और उसमें और गाड़ियां भी होने जा रही हैं, और ये सारा खुद कुछ बाकायदा मनसूबे के तहत किया गया है। कैसे किया है ये अभी शाह साहब ने भी बताया कि उन्होंने शुरू से ही ये तैयार कर लिया था, जो बंदे थे इसके अंदर डैनिश कुछ इन्वॉल्व, जैसे बताया कि हर मुल्क में हर चीज होती है, यहाँ पर जो है मिल बैठ के प्यार मोहब्बत से गायसा करा के दो दो पांच पांच लाख के गायसे भी होते हैं, वो गायसे इस तरह के करवा के प्यार मोहब्बत के अंदर सारे काम लिए जाते हैं, और ऊबर ने ऐसे ही पैसा फेंका है। मेरी बात को आप जरा کہتے ہیں فالو کر جائیں. اور اسی طرح جو دوسری آئی ہے یہ بھی ایسی کر رہے ہیں, پیار محبت کے ساتھ آپ بڑی چیزیں کروا لیتے ہیں اس میں. یہ ہمارے ملکوں کی طرح تھوڑا ہوتا ہے کہ وہ ڈائریکٹ ہی ہو جائیں ہر چیز میں, تو وہ پھر آپ کا جو ہے سب کچھ سامنے آ جاتا ہے. تو اس میں پیار محبت کے ساتھ جب چیزیں ہوتی ہیں تو وہ پیار محبت کے ساتھ انہوں نے کرنا تھا, اور اس نے یہ مناپلی ختم کرنی تھی. ڈینش کچھ لوگ تھے, کچھ لوگ اس کے پیچھے ہیں, وہ یہ چاہتے تھے کہ یہ وون مین کی جو ہے نا فارنروں کے ہاتھ سے ختم کی جائے. اس میں ہم مانیں وہ کچھ لوگ تھے جنہوں نے یہ کروا کے, ورنہ ان کو کیا ضرورت تھی کہ باہر سے گاڑیاں لے کے آئیں, کبھی اوبر آ گئی کبھی آ گئی. اس کی تو ہم اچھا بھلا چل رہا تھا, اس کی متحمل نہیں تھے. انہوں نے دیکھا یار اتنے 97% 98% فارنر ہو گئے ہیں, 80-90% وومن سارے فارنر ہیں, اور یہ پیسہ سارا ان کو جا رہا ہے. اس کی تکلیف تھی ڈنمارک میں, خاص کر میں نے یہ دیکھا ہے. دوسرے یورپ کے ملکوں بنسبت میری یہ رائے ہے, ہر کی اپنی اپنی رائے ہوتی ہے, یہاں پر وہ ایک لمٹ تک کسی فارنر کو امیر ہونے کی اجازت دیتے ہیں, اور یہ ان کا سسٹم ہے. وہ پھر سسٹم حرکت میں آ جاتا ہے, وہ اس کے مطابق وہ پھر وہ سسٹم جو ہے نا اس کو کرتا ہے فالو, کیونکہ یہ آپ کو آگے.
1: تو شاید کیا یہ آپ لوگوں کے سسٹم میں بھی کوئی میر جعفر میر صادق تھے؟
3: یہ تو میاں صاحب بتائیں گے بڑے ہیں.
4: میں رائے صاحب مجھے نہیں پتا تھا کہ میرے برخوردار شاہد بھی ہمارے ساتھ ہیں. میں شاہ صاحب کی میں تو ابھی اٹھا ہی ہوں, جو سچی بات ہے یہ ساتھ میں گرم پانی پی رہا ہوں, آپ نے میسج لکھا تو ہم حاضر ہو گئے. شاہد آپ کو بہت بہت سلام.
3: جی
4: میں آپ کو سنتا رہتا ہوں, آپ کا تجزیہ, آپ کے جذبات, آپ کی سوچ میں بہت زیادہ اس کی قدر کرتا ہوں. آپ ایک دلیر انسان ہو, ہمیشہ دلیری کے ساتھ بات کرتے ہو, لوجک اور پڑھے لکھے انسان ہو. میرے تو آپ بیٹے بھی ہو.
1: ہمارے شاہ صاحب اس دل ہیں.
4: نہیں نہیں نہیں شاہ صاحب تو ہمارے بڑے ہیں, ایسے نہ کریں. یہ جو نا یہ جو سکھ ساک آپ نہ کیا کریں. میں اس برخردار کی شاہ صاحب کے ہاتھوں میں جوان ہوا ہوں, وہ کہتے بھی ہوتے ہیں.
3: راجہ صاحب میاں صاحب کی جو گود نہیں ہے اس کے اوپر میں, انہوں نے مجھے کھلایا ہوا ہے. پوچھ لیں
4: یہ مجھے فخر ہے. اس وقت میری آنکھوں میں آنسو آ گئے ہیں شاہد. ملتے تو ہم اپنی جگہ ہیں, لیکن مجھے اس بات پر فخر ہے کہ شاہد جو ہے یہ میرے ہاتھوں میں بڑا ہوا ہے, یہ میری گود میں یہ کھیلا ہے. گلیر سکس وائے میرے انکل اور ان کے والد, اللہ تعالیٰ انہیں صحت تندرستی دے. میرے وہ بڑے بھی ہیں اور ہم نے اکٹھے اس فیلڈ میں کام کیا. شاہ صاحب بھی جانتے ہیں.
1: مجھے پتا چلا کہ اتنا سمجھدار کیوں ہے.
4: بس مجھے وہ پیروں سے, میرے پیر ہیں شاہ صاحب, ان سے یہ کیا کہتے ہیں کہ یہ ملا سارا کچھ. شاہد سب سے پہلے تو اس کے ماں باپ جو اللہ تعالیٰ انہیں صحت تندرستی دے, اور اس کے بعد ایسے ہی ہوتا ہے. اور ہم جیسے جو درمیان میں آپ جیسوں کے ساتھ لڑکے رہے تو پھر پیچھے رہ گئے, تو بات تو کچھ اس طرح ہی ہے. شاہد آپ نے بالکل ٹھیک بات کی ہے, اور راجہ صاحب نے دو تین دفعہ پارک کی بات کی ہے. اب راجہ صاحب شارٹ یہ کرتا ہوں کہ جو ڈین ٹیکسی ہے یہ گرین والی, ان کی تقریباً 1600 گاڑی ہو چکی ہے ڈینمارک میں اس وقت, پلس اس سے بھی پلس ہے میرے خیال میں, میں آخری فکر نہیں جانتا. لیکن آپ نے دیکھا ان کی پارکنگ کی پرابلم نہیں ہے, بات پارکنگ کی نہیں ہے, بات ٹیکسی سسٹم کی ہے. ٹیکسی ایک ضرورت ہے, ٹرانسپورٹ کے لیے ضرورت ہے. اس کے اندر جو بزنس ہو رہا تھا, جو نظام چل رہا تھا, جو سروس دی جا رہی تھی, جس کے لیے کچھ کنڈیشن تھی, ان کو کس طرح وائلیشن اس میں ہوئی ہے, اور باہر سے آ کر کمپنیاں انہوں نے اس سسٹم کو, اس بزنس کو کیچر کر لیا ہے. پہلے ایک اوبر تھا, پھر ایک بولٹ تھا, اب ایک تیسرا فار ایسٹ سے آ کر ایک کمپنی جو ہے اس نے یہاں ڈیرے ڈالی. یہ ہے ہم لوکلز کے لیے, ہمارے لیے ایک پرابلم. اور شاید بالکل ٹھیک کہہ رہے ہیں کہ ایسے ہی ہے. اب میں کل کچھ لوگوں کے درمیان تھا جو جن کا 3-4 کا کیوسک کے ساتھ تعلق تھا. آپ کو پتا کیا حال ہے ان کا؟ یعنی کہ بہت برا حال ہے. کیوں کہ یہ ساری ٹھیک ہے اوپن. میں کہتا ہوں شاید کہ جو چیز پبلک کے لیے ایزی ہو, پبلک کے لیے اچھی ہو, وہی ہونی چاہیے. لیکن اس میں یہ نہیں ہے کہ آپ کچھ لوگوں پر کنڈیشن لگا دیں, دوسروں کو آپ ریلیف دے دیں, یا نظام اس طرح بنا دیں کہ وہ ان کا سارا کچھ جو ہے وہ جاتا رہے اور دوسرے سارا کچھ لوٹ کر لے جائیں. میں یہ سوچ ہے. جی
1: جی میاں صاحب آپ نے بات کی، شاہ صاحب آپ کی طرف چلتے ہیں۔ شاہ صاحب، میاں صاحب آپ کی سرپرستی میں، آپ کی گود سے نکلے، میاں صاحب کی سرپرستی میں شاید گود سے نکلے، تو یہ چیزیں تو بڑی اچھی ہیں۔ یہ 40-35 سال کا جو تجربہ، یہ بڑی چیز ہوتی ہے۔ ظاہر ہے جب کسی انسان کے پاس تجربہ ہوتا ہے، اس نے 30-40 سال پہلے کی جو چیزیں ہیں وہ دیکھی ہوتی ہیں، نئے آنے والوں نے تو پھر وہ 30-40 سال لگائیں گے تو وہ دیکھیں گے۔ تو شاہ صاحب، ان ساری چیزوں کو آپ کس طرح دیکھ رہے ہیں؟
0: دیکھیں جی، سب سے پہلے تو میں ایک آپ کو سچی انفارمیشن دوں کہ جب میاں منیر ڈنمارک میں آیا تھا، یہ بچہ تھا، اور اس نے اپنے بچپن میں ڈنمارک کی سیاست کو بڑی گہری نظر سے دیکھا، اور بڑے اس سمفون کو اس نے سمجھنا اور سننے کے لیے اس نے ہر آدمی جہاں پہ بھی یہ ایکٹیو ہوا، سوسائٹی ہو یا ڈینش پروگرام ہو، وہاں اس نے بڑھ چڑھ کے حصہ لیا۔ تو یہ اس کی اپنی قابلیت ہے اور اس نے سیکھا ہے، اور یہ سیکھنے سے آج یہ لوگوں کو اویئرنیس دے رہا ہے۔ اب میں شاید کو ایک بات بتانا چاہتا ہوں۔ شاید دیکھیں، جب میں نے کام شروع کیا تھا تو اس وقت 70s کے اندر یہ تھا کہ ڈینش لا یہ تھا کہ تم وہ ایک ہے میدر ان ون مین اسکیل، ایک ہے میدر ٹو ویلنگ نا۔ اچھا، یہ پورے ڈنمارک کا قانون تھا جس کے اندر کھائی اولسن نے اس وقت سگنیچر کیے ہوئے تھے، اور یہ لا جو تھا وہ یہ ٹریفک منسٹری کی طرف سے تھا۔ لیکن پورے ڈنمارک کے اندر آپ یوگلینڈ میں چلے جائیں، وہاں پہ بھی دو دو ون مینوں کے پاس گاڑیاں تھیں، لیکن کوپن ہیگن کے اندر جو تھی، میاں منیر صاحب کو پتا ہے کہ یہاں پہ ٹاکسا موٹر میں، دوسری جگہ کوڈن میں، آگے پیچھے ایک ایک ون مین کے پاس 50-50 گاڑیاں بھی تھیں، 40-40, 30-30 گاڑیاں بھی تھی۔ تو یہاں پہ مونوپولی تھی، اور یہ چیز وہ واضح کر رہی ہے کہ یہاں پہ کرمنلٹی جو ہے وہ، جیسے آپ نے کہا کہ رائزے یہ سب کچھ یہاں پہ ہوتا ہے۔ اب مسئلہ کیا ہے؟ مسئلہ یہ ہے کہ جیسے آپ ینگ ہیں، میاں منیر ہیں، ایسے اور چند ایک دوست مل کے ان ساری چیزوں کو، میں آپ کو ثبوت دینے کو تیار ہوں، آپ لوگ آگے جا کے ایکٹیو ہوں، تو آج بھی یہ قانون جو ہے کوپن ہاؤن ٹاکسا، جو اس وقت بچی ہوئی سیلس کے بعد اس اوبر اور دوسروں سے، آپ لوگ آج بھی یہ مسئلہ پٹ آپ کر سکتے ہیں کہ یہ جو لاز آپ نے بنایا ہے، یہ لا فورس لیس جو ہیں، اس کو ڈیمولش کیا جائے، اور آئین کے مطابق جو ہے وہ آپ یہاں پہ واپس ٹیکسی جو ہیومن نیمن ہے اس کو لے کے آئیں، تاکہ یہاں پہ جو آنے والا جو فیوچر ہے، جہاں پہ بہت زیادہ لوگ جو ہیں وہ آبس لوس ہوں گے، جو آج کل ٹیکسی چلا رہے ہیں اور یہ جو این سیٹ کر رہے ہیں اس کے اندر، تو یہاں پہ یہ جو کرائم چل رہا ہے، یہ اس کو روکنے کے لیے آج اگر آپ اکٹھے نہ ہوئے، تو مجھے یہ نظر آ رہا ہے کہ اوبر بھی انسیٹ کرے گی، بوٹ بھی انسیٹ کرے گی، اور یہ جو آلریڈی ہے یا کوئی ایک اور کمپنی آ جائے گی، تو پھر یہاں پہ یہ ہو جائے گا کہ 200 کروڑ کا ٹور کوپن ہیگن اوربین گون یا کہیں سے بھی 200 کا ٹور جو ہے میوزک چیز کے اندر آپ لے کے لفتہ من جائیں گے، اور ڈرائیور بےچارے کا کیا اثر ہو رہا ہے۔ تو یہ چیزیں جو ہے، ایک ڈرائیور جو ہے وہ 30,000 میں سے ٹیکس دے کے، ہر ایک چیز دے کے، تو وہ 20-22,000 یا 20,000 کروڑ میں وہ سروائیو نہیں کر سکتا، کیونکہ اس کے اخراجات پورے نہیں ہوں گے، اس نے فیملی لے کے چلنا ہے۔ تو اس کے اوپر یہ بہتر ہے کہ آپ لوگ سٹرائک تو نہیں کر سکتے، نئے قانون کے مطابق آپ لوگ جو ہے وہ باہر نکل کے کسی قسم کی ہڑتال یا سٹرائک نہیں کر سکتے، لیکن آپ لوگ اکٹھے ہو کے کہیں سمنگ کر کے کہیں آپ کٹھے ہو جائیں، وہاں پہ آپ جو ہے ایک سگنیچر لے کے آپ فلکے تھنگ کے جو امبس مین ہے ان کو، اور فلکے تھنگ کی جو ادھر ہے، آپ ان کو لکھ سکتے ہیں کہ یہ جو قانون ہے، جو ہم ایکٹیو ٹاکسا شوفیر ہے یا وون مین ہے، ہمیں کیا تکلیفات ہیں، اور اس میں ٹیکس پیئر کے جو ساتھ زیادتی ہو رہی ہے ڈنمارک میں، اس کی وجوہات کیا ہیں۔ تو ان شاء اللہ وہ دن دور نہیں، لیکن کیا ہم اکٹھے ہو سکتے ہیں؟
1: پینشن والا 8,500 پہ گزارا کر سکتا ہے، تو یہ 30,000 پہ گزارا نہیں ہوگا؟
0: دیکھیں جی، جب پینشن والا نا، اس کو 8,000 کے ساتھ اس کو بولی یوں سے ملتا ہے، اس کو بڑا کچھ ملتا ہے اگر وہ صحیح طریقے سے اپنے آپ کو آرگنائز کرے۔ تو یہاں پہ پینشن والا جو ہے وہ 3-4,000 کروڑ جو اس کی فراڈ ہے، اس کے اوپر وہ خرچہ کر سکتا ہے، رہ سکتا ہے۔ میں خود رہ رہا ہوں، اس میں کوئی دو رائے نہیں، اگر میں میاں صاحب یا کہیں میرے بھائیوں کے پاس میں بیٹھتا ہوں تو ان کو پتا کہ شاہ صاحب کی جیب میں اتنے پیسے نہیں ہیں, یہ پینشنر ہیں, یہ میری رسپیکٹ کرتے ہیں اور میں ان کے لیے دعا گو ہوں کہ یہ میری رسپیکٹ کرتے ہیں. لیکن اگر میں چوری چکاری کرنا شروع کر دوں اور اس سے اثرات جو ہیں وہ دوسرے میرے بھائیوں پر بچوں پہ پڑیں گے جو یہاں ڈنمارک کے اندر رہ رہے ہیں, تو لہٰذا بجائے آپ برا کام کریں آپ اچھائی سے رہے اور سچ بولیں تو اس سچ بولنے سے آپ کو زیادہ فائدہ ہے.
1: صاحب پروگرام میاں صاحب ختم کرنے سے پہلے آخری جواب شاید بھی دیں اور آپ بھی دیں تو چونکہ ایک آخری سوال بھی کر لیں. ایک تو مینگو فیسٹیول بڑے دھوم دھام سے جو ہے وہ مارکیٹ میں موجود ہیں, آ رہے ہیں, ایک آج کل میں کافی پروگرام ہوں گے, اس کے بعد 14 اگست
0: بھی آ رہے ہیں,
1: اس پر بھی بات کریں گے, نئے جنرلز بنے, 4-star بنے, کچھ سپر سیٹ, اس پر بھی بات کریں گے, کشمیر پر بھی بات کریں گے, آپ تھوڑی سی سیاست بھی جو ہے وہ جمہوریت کی طرف بھی دوسری جمہوریت کی طرف بڑھیں گے. جی میاں صاحب
5: میں اصل میں جو سچی بات ہے میں فجر پڑھ کے لیٹا تھا تو میں نے نا ابھی اٹھا آپ کا میسج آیا.
1: میاں صاحب آپ کیوں پریشانی میں لیٹے ہیں, اب آپ کام صدر نہیں رہے اس لیے؟
5: نہیں الحمدللہ کوئی ایسی بات نہیں ہے. میں نے نا 2 بجے عیسیٰ مسجد میں ہماری میٹنگ ہے زور کے فوراً بعد, تو میں نے وہاں پہنچنا ہے, ابھی کوئی تیاری نہیں, ابھی تو میں نے ناشتہ نہیں کیا, ابھی ناشتہ ٹیبل پر آیا تو میں نے, مجھے بڑا اچھا لگا آپ نے میسج کیا, پھر شاہ صاحب اور شاہد کی باتیں سن کر دل خوش ہوا. میں بڑا شور سا, میں معذرت کے ساتھ اس کے بعد بات ہو سکتی ہے, لیکن یہ جو شاہ صاحب نے ابھی, شاہد نے بھی کافی بات کر دی, میں نے بھی کر دی, یہ سلسلہ اس طرح چلنا, وہ شاہد کی ایک بات جو بالکل میں سیکنڈ کرتا ہوں کہ یہ ہیومنس نیون کا جو کنٹرول تھا, ضرورت کے مطابق جو ٹیکسی سسٹم تھا اور سروس دینے کا جو ان کا ایک پیمانہ انہوں نے رکھا تھا, ڈرائیور کو چیک کرنے کا, بیلنس رکھنے کا, وہ اب ٹوٹ چکا ہے, وہ ختم ہو چکا ہے, اب 2 نمبری ہو رہی ہے, وائلیشن ہو رہی ہے, طرح طرح کا طریقہ کار اپنا لیا گیا, زبان آتی نہیں ہے, آگے پیچھے سے لوگ امپورٹ ہو گئے ہیں اور مارکیٹ جو ہے وہ اور اس میں یعنی کہ تعداد سے ٹیکسیز آ گئی ہیں. یہ ہے شارٹ اس کا جواب. باقی آپ نے مینگو فیسٹیول کی کہی, میں 2-3 میں گیا ہوں اور 6 جو اب تک ہو چکے ہیں اور 2-3 ابھی اور ہونے جا رہے ہیں. اللہ تعالیٰ ان مینگوں کی تعداد بڑھاتا جائے اور ہوم پاکستان میں یعنی کہ بہت بڑی, یہ میرے تو علاقہ جو ہے سردن پنجاب سے میرا تعلق ہے, وہاں کے مینگو جو ہیں ساری دنیا میں مشہور ہیں, تو بڑا اچھا لگا کہ اتنے سارے لوگ جو ہیں ہر مینگو فیسٹیول میں آتے ہیں, جدھر بھی ہوا, برانڈ بھی ہو یا اربسنڈ ہو, بیلروپ ہو, بہت اچھا لگا, اچھی بات ہے. میں بھی ان لوگوں میں ہوں کہ انٹرٹینمنٹ ہو, سوشل گیدرنگ ہو, پیار محبت سے ایک دوسرے سے ملا جائے, ایکسچینج کی جائیں اپنی اپنی کیا کہتے ہیں مصروفیات, حالات, بات ہو, تو یہ ایک اچھا سائن ہے. تو باقی انشاءاللہ کشمیر کی جو بات آپ نے کی ہے, دیکھیں کشمیر الحمدللہ پاکستان کی شاہراہ ہے اور کشمیر بنے گا پاکستان, اور اس سلسلہ میں جو ہے اپنی اپنی جگہ
1: نون لیگ کا حکومت بنانے جا رہی ہے.
5: دیکھیں وہ میں اب الیکشن کی بات تو نہیں کر رہا, میں تو کشمیریوں کی بات کر رہا ہوں جو سفر کر رہے ہیں مقبوضہ کشمیر کے اندر, جن کے ساتھ ظلم اور زیادتی ہوئی ہے پچھلے 77 سال سے, اور جو سفر کر رہے ہیں ہر جگہ, جو مشکل میں ہے, میں تو ان کی آواز اٹھاتا آیا ہوں پچھلے 40-45 سال سے, وہی اٹھاتا رہوں گا. اب 5 اگست آ رہی ہے, آپ کو بھی پتا, آپ انوائٹ بھی ہوں گے, وہ انشاءاللہ ہم طریقے کشمیر جو ہے وہ دن منانے جا رہے ہیں. یہ آپ کو پتا کہ اس دن سٹیٹس جو ہے ہندوستان نے 370 جو ہے وہ چینج کر دیا, تو اس سلسلے میں انشاءاللہ کل فائنل ہوگا کہ کس جگہ, وہ میری ورکشاپ میں ہوگا یا کہیں کسی اور جگہ جو ہے, وہ انشاءاللہ ایک ہم اپنے کشمیری بہن بھائیوں کے ساتھ یکجہتی اور ہندوستان کی جو کرتوتیں حرکتیں جو دنیا کے سامنے آ چکی ہیں ان پر بات کرنے کے لیے اور اپنا میسج دینے کے لیے انشاءاللہ ایک گیدرنگ ہوگی. اس کے علاوہ تو آپ کو پتا ہی ہے, باقی چیزیں اگر اجازت ہے تو میں یہ کہوں گا کہ 14 اگست انشاءاللہ یوم آزادی کا دن ہے, بہت سارے پروگرام ہو گئے، امبیسی میں پروگرام ہوگا مجھے پتا ہے، اور اس کے بعد ایوننگ میں ایک بہت بڑا پروگرام پاکستان سوسائٹی کر رہی ہے، اسکالون جو میٹ اپ ہونا ہے 9 سے 13 جو جگہ ہے اسے، وہاں ہم بہت بڑی گیدرنگ جس میں انشاءاللہ پاکستان سے مہمان آ رہے ہیں، جس میں انٹرٹینمنٹ بھی ہوگی، جس میں انشاءاللہ آپ سب ہوں گے، تو ہم مل کر اپنے پیارے وطن کا جو جشن آزادی کا دن ہے وہ انشاءاللہ ہم منائیں گے۔ پاکستان سوسائٹی نے آپ کو پتا ہمیشہ اپنا مرکزی کردار ادا کیا ہے، تو تیاری اس کی ساری ہو چکی ہے، اب مہمان جو ہیں وہ پاکستان میں وہ بھی تیاری میں ہیں، اور یہاں ہم آپ کی دعاؤں سے آپ کے
1: سامنے ہال میں منائیں گے یا کھلی جگہ؟
5: نہیں جی، ہم نے اس وقت جو ہے یعنی کہ ہم نے ڈیسائیڈ کر لیا ہے، کیونکہ ویدر اور ساری چیزیں جو ہیں وہ، اور اس وہاں کچھ کنڈیشنز بھی ہیں، ہم ہال میں منانے جا رہے ہیں، وہ ہال جو ہے وہ تقریباً 1,000-1,200 بندے کا ہال ہے، اور وہ ہم نے بھی بک کروایا ہوا تھا، تو اب ہم نے ہماری میٹنگ تھی، ہمارے صدر صاحب پاکستان سے تشریف لے آئے ہفتہ پہلے، کل ہماری فائنل میٹنگ تھی، تو ہم نے یہ ڈیسائیڈ کیا کہ ہم اسکاٹلینڈ میں جو ہال ہے اس میں کریں گے، اور آپ لوگوں کے تعاون اور اپنے پیارے وطن کے جذبات میں، پیار محبت میں، ملینت میں، اللہ تعالیٰ کا نام، پاکستان سے مہمان، تازہ ترین ساری جو صورتحال ہے، اور ایک بہترین قسم کا وہاں ڈنر بھی ہوگا، اور اس کے بعد انٹرٹینمنٹ کے لیے پاکستان سے کوئی سنگر جو ہے اچھے وہ آ رہے ہیں، قوالی کا پروگرام بھی ہوگا، یہ ہمارا۔
0: میاں صاحب یہ بھی کلیئر کر دینا کہ یہ فیملی پروگرام ہوگا۔
5: ہاں شاہ صاحب دیکھا نا، پھر آپ بزرگ ہیں نا، یہ فیملی پروگرام ہے، یہاں فیملیز کے ساتھ بھی آپ آئیں، میں آپ کو پاکستان سوسائٹی کی طرف سے پر زور دعوت دیتا ہوں، ہماری بہنوں بیٹیوں کے لیے ایک خاص انتظام ہوگا، اور جس طرح بھی اگر کوئی فیملی کے ساتھ بیٹھنا چاہے تو اس کے لیے ہم اس طرح کا بھی، یعنی کہ ایک ٹیبل کی شکل میں اگر آپ بیٹھنا چاہتے ہیں فیملی کے ساتھ، کیونکہ جگہ کافی ہے، تو انشاءاللہ شاہ صاحب یہ
1: سٹال بھی لگائیں گے؟
5: نہیں جی، سٹال جو ہے وہ ہم نہیں لگانے جا رہے، کیونکہ سٹالوں کا جو سٹائل ہے وہ اور ہے، وہ 6-7 پہلے ہو چکے ہیں، 2-3 اور ہوں گے، ابھی مجھے پتا کہ البسنون میں یہ ہمارے چودھری لیاقت صاحب اور ان کا ایک بڑا اچھا پروگرام ہو رہا 8 اگست کو، تو یہ سارے پروگرام تو ہمارے ہیں نا اپنے، یہ ایک اور طرح کے ہیں، پاکستان سوسائٹی جو ہے وہ میں کیا کہتا ہوں، میں وہ نہیں کہوں گا شاہ صاحب نے کل سنا تھا اس طرح، لیکن میں یہ ضرور کہوں گا کہ ہم اپنی ذمہ داری کو سمجھتے ہیں، ہم پاکستان کے لیے، پاکستانیوں کے لیے، اس معاشرے میں جس کے اندر رہتے ہیں، یہاں کی صورت
1: مہمان خصوصی جو ڈیسائیڈ ہوئے یا نہیں؟
5: جی بالکل ہو گیا، مہمان خصوصی ڈیسائیڈ ہے، آپ کو پتا چل جائے گا، ابھی ہم سوشل میڈیا پر تو وہ تو شاہ صاحب نے کہہ دیا، آپ نے ہمیشہ تعاون کیا، آپ نے مجھے تھوڑا سا موقع دے دیا، میرے اپنے ذہن میں نہیں تھا ابھی، تو ابھی ٹائم تو بہت ہے، ہم ساری ڈیٹیل جو ہے سوشل میڈیا پر بھی
1: آئیں گے۔ صاحب آپ کو تو موقع ملتا ہے، آپ ہمارے نوجوان سیاستدان ہیں۔
5: جی آپ نے ہمیشہ موقع دیا اور ہم اس کا بھرپور شکریہ بھی ادا کرتے ہیں، اپنا حق بھی سمجھتے ہیں، اور آپ ہم سب مل کر ایک دوسرے کا حصہ ہیں، اور اسی طرح پاکستان ہو، کشمیر ہو، ڈنمارک ہو، یہاں کا معاشرہ ہو، ابھی ہم نے ٹیکسی پر آپ اتنا دان دیا ہے۔
1: میاں صاحب آپ نے ایک بات کی ہے یوم یکجہتی کشمیر کی، تو وہ آپ کے دفتر میں ہوگا یا کسی باہر پبلک پلیس پہ یا امبیسی کے سامنے؟
5: دیکھیں 5 تاریخ کو شام کو 5 بجے پروگرام ہوگا، اب میں کیونکہ ہم طریقے ہمارے صدر صاحب جو ہے عدیل آسی صاحب وہ ٹھیک نہیں ہے، ان کا ایک بہت بڑا آپریشن ہوا، تو اس لیے یہ چیزیں تھوڑی سی ڈیلے ہوئی ہیں، ابھی آپ کو پتا حال لینے گرمیوں کی چھٹیوں تھوڑا سا مشکل ہو رہا ہے، لیکن انشاءاللہ بندوبست ہو جائے گا، اور یہ بھی۔
1: چلے میاں صاحب آپ کا بہت شکریہ، شاید آپ اس میں کیا اضافہ کریں گے؟
5: میں اجازت چاہتا ہوں اب، سوری میں سنوں گا آپ کو لیکن میں بات نہیں کروں گا۔
1: چلیں چلیں ٹھیک ہے میاں صاحب، آپ کا موقف آ گیا میاں صاحب،
5: تھینک یو صاحب، اللہ تعالیٰ آپ سب کو خوش رکھے، شاہد صاحب اور آپ کو سب اس کو بہت بہت
1: شاید آخری بات کریں پھر شاہ صاحب، آپ شکریہ ادا کریں، پروگرام کلوز کریں۔
3: جی راجہ صاحب آپ مجھ سے سوال کر رہے ہیں کوئی؟
1: جی جی
3: جی، کیا سوال تھا آپ کا، میرے ذہن سے نکل گیا،
1: اس کا مطلب آپ تھک گئے ہیں؟
3: नहीं नहीं नहीं मैं थका नहीं, मैं मियाँ साहब की बातें सुन के मजबूज हो रहा था, तो सारी बात बड़े हैं मेरे से, तो फिर उनकी जब बातों में मैं मजबूज हो गया, इतना ज्यादा मैं अंदर चले गया। फिर आप सवाल करें मुझसे।
1: आखिर में आप क्या कहेंगे, जो कुछ ये कुछ बातें हुई, हमने सब चीज़ों को कवर करने की कोशिश की, इसको किस तरह देखते हैं?
3: हाँ, मैं आखिर में सबसे पहले तो ये कहूंगा कि उधर से शुरू करते हैं जहाँ से बात शुरू हुई थी। जो हमारा मेन जो पर्पस था आज का, वो ये था चाक्सा वॉनमैन और नई जो है दुल्हन जो आके बैठ गई है।
1: हाँ, बस मार्केट तो की।
3: हाँ, मार्केट की दुल्हन जो है वो सजा से जो कि उन्होंने बैठा दी है, और उसके लिए वो दूल्हे ढूंढ रहे हैं। तो वो मैं उसके लिए यही कहूंगा कि इसमें फिर यही कहूंगा कि हमारा अपना कसूर है एज ए कहते हैं फॉरनर्स का, कि हम इसके ऊपर बकायदा होमवर्क नहीं कर सके, जबकि मार्केट में के अंदर हमारा होल्ड था एज ए वोनमैन। फिर उसके बाद ड्राइवर आ जाते हैं, सबसे ज्यादा फॉरनर
1: शायद दूल्हे ढूंढे नहीं, दूल्हों के दूल्हा बनने के लिए बहुत सारे लोग लाइन में लगे हुए हैं।
3: ये बात आपने बिल्कुल ठीक की है, और ये बिल्कुल मैंने इसको खुद देखा है, इसमें कोई शक नहीं है। मैं खुद देख के आया हूँ। जो लोग इस चीज के खिलाफ थे, बार बातें कर रहे थे, वो उधर पहले पहुंचे हुए थे, और उन्होंने लाइनों में लग के कहा ठीक है, ये उनका अपना अपना अपनी सोच है, या किसी को आप बात तो नहीं कर सकते। तो इसीलिए तो मैं कह रहा हूँ, अब शाह साहब ने भी कहा कि आपकी टैक्सी ब्रांच इसलिए खराब हुई है कि हम कहीं के भी नहीं है, यानी कि हर तरफ हम भागते हैं, हम किसी के नहीं है सगे। तो आपने अपनी ही छाक्षा ने उनको तबाह किया, खुद ही अपने पैरों से कलड़ा मारकर वोन मनी के चक्रों में। और वोन मनी जो अभी शाह साहब ने बताया कि डेनिश लोग उन्होंने इसको बनाया हुआ था कानून बहुत पुराना, 60 साल पहले, कि दो से ज्यादा या एक से ज्यादा, दो से ज्यादा नहीं बन सकते। जब फॉरनर आने शुरू हो गए तो उसमें आपने देखा कि सबसे ज्यादा जो बड़े जो वॉनमैन थे, जो वाई से लेके नैरो पोर्ट तक, उससे लेके वेस्टर पोर्ट तक, ये सारे, और या उधर क्या कहते हैं पोवा के से लेके, ये सब याद है, ये सब पता है शाह साहब को, और ये सारे वॉनमैन डैनिश थे, जिनकी 40-40 गाड़ियां, 30-30 गाड़ियां, और टैक्सन मोटर होती थी उसके अंदर भी, अलेबन मुझे नाम भूल गया इस वॉनमैन का डैनिश का, उसकी भी 60-65 गाड़ियां होती थी और उस जमाने में। तो ये फिर उसके बाद हमें चांस मिला, हमने, मैं यही बताऊंगा, मेरी बात को फॉलो नहीं कर रहे, जब हमने कोई स्टैक, यानी कि जो ताकतवर, हमने कोई ऐसी फ्रेमिंग नहीं बनाई जिसमें हम ये आगे जाके, जिसमें वकील होता है आपका, जिसमें आपने बेचारे पैसे देते हैं, और वो जो काम जब आप करें तो फिर वो यहाँ पर आपने काम कानून के साथ करना होता है, और ये लोग भी कानून के साथ करते हैं, इनको पता है हर चीज, ये कानून के अंदर ही, जो इनके ये लॉज है ना, लॉज उनके अंदर ही, जैसे कहते हैं ना स्कैटर होल, उनके अंदर ही क्या कहते हैं होल है, उनके अंदर से आप ढूंढते हैं चीजें ऐसी जो आपको फिर आपको मिल जाती है, और वो वकील ढूंढता है। तो वो मैं कह रहा हूँ कि हमने कोई 70-90% इसमें फॉरनर वॉनमैन मिल के नहीं कोई बनाई हमने, इसमें हम दूर दूर रहे हैं। तो ये फिर इसको आपको हमें ऐसे आज भुगतना पड़ा है। और आप देखें, आपने खुद ही बताया कि दूल्हे भाग रहे हैं उधर जाने के लिए, कोई ऊबर चला रहा है, ऊबर में भी राम नहीं है, ऊबर चलाते हुए उधर भाग रहे हैं कि यहाँ पर हम आ जाए। ये अपने, मैं फॉरनर्स की बात कर रहा हूँ, इसमें मैं सारे अपने मरे भी आ जाते हैं, पक्ष नहीं दूसरे भी आ जाते हैं। तो बाकी रह गई कश्मीर की बात आपने की, कश्मीर से पहले कश्मीर तो है, आप देखें पाकिस्तान के हालात, मुआशी देख लें पूरे पाकिस्तान के, किधर हैं, किधर चले गए हैं इस 4 सालों में या 78 सालों में, कहीं नहीं बढ़े, हम पूरी दुनिया से उधार मांग रहे हैं। ये तो बात ढकी छुपी नहीं, ये मैं नहीं कह रहा, ये तो आपके सामने है, आपने खुद ही देखा है मीडिया पर, तो मीडिया में ये बातें चल रही हैं, आपको भी पता है, आप भी कहते हैं मीडिया के अंदर है, तो उधार के साथ आप कितनी देर तक चलेंगे, या किसी के आगे हाथ जोड़ के कितनी देर तक चलेंगे? 28 करोड़ की वाम है, एक गयूर वाम है, आपके सूबे हैं, आपकी 7-8 लाख की फौज है, तो हमें किस काम में लगा दिया हमारे इदारों को, किस काम में लगा दिए इन सियासतदानों ने, जिसकी वजह से उनको वायलेशन करनी पड़ी है इन इन क्या कहते हैं बदबख्तों की वजह से। अब अभी आपने एक सवाल किया, मैं उसका सवाल का जवाब दे देता हूँ। आपने कहा कि कश्मीर के अंदर नवाज शरीफ को वोट मिलेगा, या यार भाई एक बंदा 45 साल से लगा हुआ है करने अभी तक यार 80 साल का हो गया, तो उसको तो भाई छोड़ देना चाहिए शर्म के मारे कि भाई मेरे से नहीं हो सकता, मैंने 45 साल से। अब वो यही कहे आके बार बार के मुझे एक मौका और दे दिया जाए, मैं पाकिस्तान को पेरिस बना दूंगा। हर 4-5 साल बाद, अभी भाई साहब उनके हैं वो वजीर आजम है पिछले 3-4 साल से, तो पाकिस्तान की हालत देख लें, पाकिस्तान के अंदर महंगाई देख लें, पाकिस्तान के अंदर पेट्रोल की कीमत देख लें, ये यूरोप से भी ज्यादा है, एशिया से भी ज्यादा है। आप जाके देख लें, आपको सारी फिगर मिल जाएंगे अब गूगल में। एशिया की, एशिया में पहले तो जंग का बहाना था, ये नहीं जंग का बहाना है, जंग 3-4 माह पहले शुरू हुई, जंग से पहले भी आपके तेल के यही हालात थे। आप तेल से लेके आप डॉलर के मुकाबले में पाकिस्तान रुपये की कदर देख लें, सारा कुछ ही देख लें, इसको महंगाई कहते हैं। पाकिस्तान में जाएं, जाके रह के जाके देखेंगे, आप यहाँ से करोन लेके जाएंगे, आपका 1,000 करोन जो है वो कैसे खत्म होता है, जो रुपये में है 40-50 हजार या 60 हजार, वो एक दिन में या 2 दिन में खत्म आपका हो जाएगा। इतनी सख्त महंगाई है और लोग वहां पर कैसे गुजारा कर रहे हैं ये तो कोई जानता है। आपकी क्या कहते हैं मार्केट जो है हर किस्म की स्टॉक है, आपकी क्या कहते हैं ये मकान बिजनेस जो जिसके कहते हैं ये कारोबारी जो जिसमें ये दुकानें बेचने वाले, मकान बेचने वाले, कोठियां बेचने वाले, ये स्टॉक है, बिल्कुल हर चीज वहां पर स्टॉक हो गई हुई है। हाँ ये है कि सर नीचे करके अगर कोई कौम बेशर्मों की तरह चल रही है वो फिर उनका अल्लाह हाफज है, वो सर नीचे नीचे करके झुका के तो कह रहे हैं जी ऐसी एनर्जी खुश है, फिर उस कौम का जो है ना अल्लाह
1: चले,
3: अल्लाह
1: आपको मौक़ा आ गया शाह साहब। शायद ने कह दिया है कि जबकि पूरी दुनिया में पाकिस्तान का नाम है, अब जो है यूरोप भी तारीफ़ करता है, रशिया भी तारीफ़ करता है, अमेरिका भी तारीफ़ करता है, ईरान भी तारीफ़ करता है, तो दुनिया में नाम तो है, बहुत सारी चीज़ें हैं, वो कजी खामियां तो रहती रहती हैं, आते रहते हैं, हालात तब्दील होते रहते हैं, लेकिन हर बहुत जो बात जो है वो गौर तलब है। शाह साहब आखिर में अपना कमेंट्स भी दें और प्रोग्राम को क्लोज भी करें।
0: जी बिल्कुल, दुनिया सब जानती है कि जो करप्शन पाकिस्तान में है उसके वारिस हम यूरोप में भी बन गए हैं, दुनिया के जिस मुल्क में भी रहते हैं वहां पे हम ये काम दिखाते हैं। मैं अपने अल्फाज में ये कहूंगा कि पाकिस्तान जो है दुनिया के चंद चंद उन ममालिक में शामिल है जो कि एशिया में तो सेकंड नंबर पे रिचेस्ट कंट्री है। अगर कोई मेरी बात से मुतफिक नहीं तो ये उसका अपना जहन है। अभी रिसेंटली मेरे मोहल्ले में एक बंदे ने मकान खरीदा है 4.25 करोड़ का, और उसने वो मोहल्ले के अंदर मकान जो खरीदा है वो 4.25 करोड़ उसने कैश पैसे दिए। क्या डेनमार्क के अंदर हम लोग जो रह रहे हैं, क्या हमारे किस कोई ये साबित कर दे, कोई साबित कर दे कि उसने जिस वक्त का वो डेनमार्क आया अब तक उसने अपना मकान जो है वो बैंक में किसी सूरत में रहन नहीं रखा। भाई हम किससे पे कर रहे हैं, फ्लैटों की किससे पे कर रहे हैं, गाड़ियां लेते हैं वो किस्तों पे लेते हैं। डेनमार्क के अंदर मेरा ख्याल में 8-9% लोग ऐसे होंगे जिन जिनको अभाई मकान मिले हुए हैं या जिन्होंने अपने कैश लेके, यहाँ तो जो मिलियार्ड के 10-10, 12-12, 20-20, 40-40 मिलियन करोड़ के जो मकान लेते हैं वो भी बैंक से लोन लेते हैं। तो पाकिस्तान को गरीब बनाया है लोगों ने, हमारे सियासी लोगों ने। इसी तरीके से यहाँ के डेनमार्क के हालात को जो चेंज किया गया है और हम लोगों पे जो अब मुसीबत आई है ये टैक्सी ब्रांच में और ये जो खियोस्क ब्रांच के अंदर और दूसरी जगह, ये हमारे सियासतदानों की नाहेली की वजह से आया। अगर ये बताते कम्यूनों को, मैं बताते कि यहाँ पे कितने फॉरनर्स हैं, वो कौन कौन सी जॉब करते हैं, उसके ऊपर डिबेट कराते तो ये इस तरीके के भूचाल कभी भी यहाँ पे ना आते। मैं आपको ये बता रहा हूँ कि जब हम डेनमार्क में आए थे तो यहाँ पे 52,000 बंदा जो था, मेरे पास प्रूफ है, 1970 में 52,000 के करीब आदमी जो था वो आबेशलूस था डेनमार्क के अंदर। इन्होंने हमें क्यों बुलाया, इसकी एक रीजन है, क्योंकि बीबीए भी सुनती है, वो मैं नहीं बताऊंगा। तो यहाँ पे हमें इन्होंने बुलाया तो हम लोग आए, हमने यहाँ पे अपनी उस वक्त जो भी इन्वेस्टमेंट की की, लेकिन हमने मेहनत की दिन रात 20-20 घंटे 22 घंटे इधर काम किया, फैक्ट्रियों में सोए और इस मुल्क को तरक्की में इसका हाथ बटाया। सबसे बड़ी हमारे से ये नालायकी हुई कि हम डिपेंड करना शुरू कर दिए अपने यंगस्टर्स पे, जिन्होंने स्कूल में बेहतरीन डैनिश जबान सीख ली लेकिन उनको कानून का नहीं पता था। हमने उनको पाकिस्तानी सियासत सिखला दी कि ये फलाना जन्म का है, ये फलाना गुजरात का, ये फलाना पिंडी का, इसकी मदद नहीं, ये करनी है, वो करनी है। उससे पहले तो हम सब भाई भाई थे। मुझे 100% याद है अपना कि जब हम स्टेशन पे अपनी पोस्ट लेने जाते थे खत पढ़ने के लिए सैटरडे संडे, तो वहां पे पोस्ट ऑफिस लेते थे तो वहां लोग कहते थे यार ये खत पढ़ दो और इसके साथ एक लिख भी दो ताकि यहीं से, तो इतनी मोहब्बत थी। आज हम एक दूसरे से नफरत करते हैं, एक दूसरे से बात करने मिलेंगे वक्ती तौर पे भाई भाई, उसके बाद एक दूसरे से बिल्कुल देखना भी पसंद नहीं करना, उनका नाम सुनना पसंद नहीं करते। ये चीजें जो है ये हमने यहाँ, हमें सियासतदानों को चाहिए था जो सियासत करते हैं कि अवेयरनेस दे। मैं आज भी ये हल्फन ये बात कहता हूँ कि आज भी अगर हम 400-500 इतने हजार टैक्सी ड्राइवर हैं, अगर 400-500 टैक्सी ड्राइवर आज भी इकट्ठे हो जाएं और ये सिग्नेचर कर दे तो आज भी जो है बगैर डेमोन्स्ट्रेशन किए, बगैर किसी चीज के बोलने वाले बच्चे हमसे कानून सीखे, यहाँ का जो आइन है उसकी खिलाफ वर्जी हो रही है और ये जो है टैक्सी का कानून दोबारा चेंज करने पे मजबूर कर सकते हैं गवर्नमेंट को, और गवर्नमेंट करेगी। क्यों कि सबसे पहले मैं शायद सुन रहा, मियां साहब भी सुन रहे हैं, आपको ये बता दूं कि जब सुप्रीम कोर्ट ने ये ऊपर को बैन किया तो फिर किस तरीके से सांसदान सुप्रीम कोर्ट को लॉ को वायोलेशन कर रहे हैं, ये चीजें हमने हाईलाइट करनी है। इन चीजों को सामने लेके आएंगे तो ये खुद खुद जो है ये मजबूर हो जाएंगे, क्योंकि हम हमें पता होना चाहिए कि हमारे पास भविष्य होनी चाहिए। जब तक आपके पास भविष्य नहीं आप बात नहीं कर सकते। तो मैं ये चाहता हूं कि यंगस्टर्स आए हमसे बात करें, हम उनको भविष्य देते हैं, उनको इस बात पे कायल करते हैं कि ये देखें ये आइन है और ये लॉ फौसले है और ये फौसले है। आप लॉ फौसले को आज भी खत्म कर सकते हैं, लेकिन जब मेरे पीछे 10 बंदे भी खड़े हो सकते हैं तो मैं कैसे जाके अकेला जो है इस कानून के ऊपर लड़ाई करूं। ये तो चाहिए इन लोगों को जिनको अब मसला है। अब मियां साहब ने बड़ी अच्छी बात की है कि लोगों को मसाइल आ रहे हैं, ड्राइवरों के मसाइल। अब एक आदमी को टूर नहीं मिलता तो वो तो अपनी गाड़ी छोड़ के वो कहेगा कि मैं तो ये जाके जो 30,000 वाली है जब फिक्स हो जाता हूँ तो मुझे तो 30,000-32,000 यहाँ से मिलेगा तो चलो मैं अपनी फैमिली को तो सपोर्ट कर रहा हूँ। तो ये सबसे बड़ी चीज जो है आपको एक चीज जहन शीन करनी है कि अगर हमने इस मुल्क के अंदर रहना है तो हमें इस मुल्क की जो कानूनी होल्स हैं जो यहाँ के उसको हमें सीखना पड़ेगा। मैं आपको ये बता दूं, वकीलों की बात हो रही है, वकील सारे हर कानून को नहीं समझते। आपको वो जो है वो इनके जो पार्लियामेंट के जो फलके थिंग के लॉज हैं उसको पढ़ते हैं, वो आइन को नहीं पढ़ते। और जब तक आप आइन को नहीं पढ़ेंगे आप लॉ के ऊपर बात नहीं कर सकते। तो लिहाजा हमें ये जो गैदरिंग है ये मस्ट करनी पड़ेगी अगर आप जो है टैक्सियों को बचाना पड़ेगा। नहीं तो कल को मैं देख रहा हूँ कि ये गर्मियों की छुट्टी के बाद क्या होगा जब ये 600 नई टैक्सी सड़क पे आ जाएगी। हशर क्या होगा कि वोनमैन अपना 30-35,000-40,000 का खर्चा जो है गाड़ी का वो नहीं दे सकेंगे और वो कहाँ से कवर करेंगे। बैंक उनको लोन नहीं देगा, दूसरी चीजों पर उनको प्रॉब्लम होगी तो वो क्या करेंगे, वो तो बैंकक्रप्ट होंगे। मैंने खुद कहा अगले दिन कि मैंने 1,00,000 करोड़ फियर गन सियोरिटी को दे के, क्योंकि मैं बीमार हो गया था तो मैंने अपनी सेल्स केयर को, मेरे वकील ने कहा था बैंकक्रप्ट हो जाओ 5 साल तक कोई, मैंने कहा मैं नहीं होना चाहता बैंकक्रप्ट, मैं आज तक नहीं बैंकक्रप्ट हुआ, मैं अब क्यों। तो मैंने 1,00,000 उनको कैश दे के बैंक के थ्रू से तो मैंने अपने आप को फ्री किया। 62,000 मुझे गाड़ी का घाटा नुकसान हुआ मैंने वो भी पे किया। बात असल में ये है कि जब लोगों को गाड़ियां खड़ी हो जाएंगी लोगों की, लोग कहाँ से इनकम लाएंगे। इस मसले के ऊपर बात होनी चाहिए, इनको ये बताना चाहिए कि आज आप 5-5-6 लाख की 1-1 मिलियन की इलेक्ट्रिक गाड़ी के अंदर आप भाग रहे हैं, خدا نہ خاصہ گل کو آپ کو کوئی پرابلم آ جاتی ہے۔
1: بات آپ کی بات میں معذرت کے ساتھ بول رہا ہوں، شاہ صاحب کبھی کھلاڑی بھی فیل ہوا، کھلاڑی کبھی ایک کلب میں بک جاتا ہے کبھی دوسری کلب میں بک جاتا ہے، کھیلنے والا کھلاڑی کبھی نقصان میں نہیں جاتا۔
0: جی وہ آپ کی بات صحیح ہے، پر یہ کھلاڑی نہیں ہے، ہم لوگ جو ٹیکسی بون مین ہیں یا ٹیکسی ڈرائیور ہیں، ہم نالج کی بیس پہ کام کرتے ہیں کہ ہمیں